त ईरान खे तमाम डुखे वक़्त खे मुंहुं ॾियणो पवंदो जेको हुन जे वेझो पहुची चुको आहे। अमरीकी अख़बार न्यूयॉर्क टाइम्स दावा कई आहे त अमरीका इसराइल जे ईंदड़ हवरती आहे। हमला ईंदड़ हफ़्ते जे ॿिन गौर करे रहिया आहिनि, जिन में ईरान ढांचे ते वॾी बमबारी, नारफार्स में वाक़े ईरान जे अहम तेल बरामदी मर्कज़, खारिज आइलैंड ते कब्ज़ो, ईरानी सरज़मीन ते कमांडोज़ लाहे मलबे हेठां दबियल एटमी मवाद खे कब्ज़े में वठणु शामिल आहे। توانائی جی سپلائی بابت رکاوٹن کی صورت حال برقرار رہی تو معاشی ترقی متاثر تھی، وڈے پیمانے سے ڈگے مدعے لائے معاشی ڈکیاں پیدا تھی۔ کاؤنسل کے اجلاس دوران پاکستانی نمائندے احمد چاہے تو ہاڑوکو عالمی توانائی سپلائی میں ایندڑ رکاوٹن جا اثر دنیا کے ہر خطے معیشت میں محسوس کیا پیا ون، بارن جو قیمتوں 2025 کی سرسری بھیٹ میں بین کا ٹے کروڑ 20 لکھ مہ غربت میں ونن جو خطرہ پیدا تھی ویو ہے۔ اولا ایشیا جا ملک ان بحران میں سیدھی ریت شامل نہ پر اثر برداشت کر رہا ہے۔ تکرار سبب سب کا متاثر ملکن میں پاکستان بھی شامل ہیں۔